0: పేదవాళ్ళకు రేషన్ కార్డు ఇచ్చినవా, సన్న బియ్యం ఇచ్చినవా, 200 యూనిట్ కరెంట్ ఇచ్చినవా, ఇందిరామ ఇల్లు ఇచ్చినవా, నిరుద్యోగ ఉద్యోగాలు ఇచ్చినవా, దళితులకు సంబంధించిన బీసీలకు సంబంధించిన మైనార్టీ సంబంధించిన ఇంటికే కాలేజ్ ఏర్పాటు చేసినవా, ఏం చేసినావో చెప్పు, నీకు తెలుగు మంచి చేసినావు కాబట్టి అది చెప్పవలసినాము.
1: حیدرآباد کے محکمہ موسمیات نے پیش قیاسی کی ہے کہ آج اور کل ریاست کے بعض اضلاع میں ہلکی تا اوسط بارش ہونے کا امکان ہے، اور دوسری جانب ریاست کے ایک دو اضلاع میں آج شدید گرم ہوائیں چلنے کا بھی امکان ظاہر کیا گیا ہے۔ آئی پی ایل کے تحت آج رات راجیو گاندھی انٹرنیشنل کرکٹ اسٹیڈیم میں سن رائزر حیدرآباد اور رائل چیلنجرز بنگلور کے درمیان ایک اہم میچ کھیلا جائے گا۔ اس موقع پر امن و امان اور ٹرافک کے کنٹرول کے لیے پولیس اور اسپورٹس کے حکام نے سخت انتظامات کیے ہیں۔ چونکہ اپل جنکشن پر فلائی اوور کا کام جاری ہے، اس لیے ملکہ گری ٹرافک پولیس نے آج دوپہر 12 بجے سے رات 12 بجے تک خصوصی ٹرافک پابندیاں اور راستوں کی تبدیلیاں نافذ کی ہیں۔ لاریوں، ٹرکوں اور خانگی بسوں سمیت بھاری گاڑیوں کو اپل کے اطراف کے علاقوں میں داخل ہونے کی اجازت نہیں دی جائے گی۔ تلنگانہ رکشنا سینا کی سربراہ کے کویتا کی قیادت میں آج کارکنوں نے دھان کی خریداری کے معاملے پر حکومت کے رویے کے خلاف سیکرٹریٹ کے گھیراؤ کی کوشش کی۔ مظاہرین نے الزام لگایا کہ خریداری مراکز میں دھان بڑی مقدار میں جمع ہو رہا ہے اور حکومت فوری طور پر کارروائی کرتے ہوئے امدادی قیمت پر خریداری شروع کرے۔ کارکنوں نے سیکرٹریٹ کے مرکزی گیٹ کے سامنے بیٹھ کر دھرنا دیا۔ تلنگانہ اسٹیٹ انڈومنٹس ڈپارٹمنٹ نے واضح کیا کہ سوشل میڈیا پر گردش کرنے والا 190 ایگزیکیوٹیو آفیسر پوسٹوں کی بھرتی سے متعلق نوٹیفیکیشن مکمل طور پر جعلی ہے۔ محکمے نے ایک بیان میں کہا کہ اس طرح کا کوئی بھی سرکاری نوٹیفیکیشن اب تک جاری نہیں کیا گیا ہے۔ محکمے نے عوام کو مشورہ دیا کہ ایسی جعلی خبروں اور اعلانات پر یقین نہ کریں اور نہ ہی ان پر رد عمل دیں، اور اگر کوئی رقم طلب کرے تو ہرگز ادائیگی نہ کریں۔ مہاراشٹرا کے چندراپور ضلع کے گنجے واہی جنگلاتی علاقے میں شیر کے حملے میں بیڑی کے پتے جمع کرنے کے لیے گئی ہوئی 4 خواتین ہلاک ہو گئیں۔ اطلاعات کے مطابق صبح کے وقت میں بڑی تعداد میں دیہاتی بیڑی کے پتے جمع کرنے کے لیے جنگل میں داخل ہوئے تھے کہ تقریباً 8 بجے ایک شیر نے گھات لگا کر ان پر حملہ کر دیا۔ آخر میں سرخیاں ایک بار پھر۔ وزیر اعظم نریندر مودی کل صبح 19ویں روزگار میلے کے موقع پر ویڈیو کانفرنسنگ کے ذریعے مختلف سرکاری محکموں اور اداروں میں نئے منتخب ہونے والے نوجوانوں کو 51,000 سے زائد تقرری نامے تقسیم کریں گے۔ نمس ہاسپٹل کے کڈنی ٹرانسپلانٹ شعبے نے ملک بھر میں غیر معمولی سنگ میل حاصل کیا۔ اس کامیابی پر وزیر اعلیٰ ریونت ریڈی نے ہاسپٹل کے ڈاکٹروں اور طبی عملے کو مبارکباد دی۔ اور اسی کے ساتھ خبریں ختم ہوئیں۔
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं लवलीन निगम। भारत और साइप्रस ने आतंकरोधी नवाचार और प्रौद्योगिकी, उच्च शिक्षा और अनुसंधान तथा सांस्कृतिक सहयोग पर संयुक्त कार्य समूह की स्थापना सहित विभिन्न क्षेत्रों में आज कई समझौते किए। नई दिल्ली में प्रधानमंत्री नरेंद्र मोदी ने साइप्रस के राष्ट्रपति निकोस क्रिस्टोडोलाइडस के साथ विभिन्न क्षेत्रों में द्विपक्षीय सहयोग मजबूत करने पर चर्चा की। प्रधानमंत्री ने कहा कि पिछले एक दशक में साइप्रस से भारत में निवेश लगभग दोगुना हो गया है।
3: साइप्रस भारत के टॉप 10 इन्वेस्टर्स में से एक है। पिछले एक दशक में साइप्रस से भारत में निवेश लगभग डबल हुआ है। दोनों देशों के बीच ट्रस्ट बढ़ा है। भारत यूरोपियन यूनियन फ्री ट्रेड एग्रीमेंट से तमाम नई संभावनाएं बनी हैं। इसका लाभ उठाते हुए हम अगले 5 वर्षों में इस इन्वेस्टमेंट को फिर से डबल करने का लक्ष्य रख रहे हैं।
2: साइप्रस के राष्ट्रपति ने कहा कि पिछले एक वर्ष में दोनों देशों के आपसी संबंध और यूरोपीय संघ तथा भारत के संबंधों में अभूतपूर्व प्रगति हुई है। विदेश मंत्रालय ने कहा है कि दोनों नेताओं ने व्यापार और निवेश, रक्षा, समुद्री सुरक्षा, वित्तीय संपर्क, प्रौद्योगिकी और नवाचार, मोबिलिटी, शिक्षा, संस्कृति तथा भारत और यूरोपीय संघ के बीच संपर्क सहयोग बढ़ाने पर बातचीत की। विदेश मंत्रालय में पश्चिमी मामलों के सचिव सिबी जॉर्ज ने बताया कि साइप्रस ने मुंबई में व्यापार कार्यालय खोलने की घोषणा की है। साइप्रस आतंकवाद के खिलाफ संघर्ष में हमेशा भारत के साथ रहा है। गृह मंत्री अमित शाह ने कहा है कि सरकार देश की सीमाओं को और अधिक अभेद्य बनाने के लिए स्मार्ट बॉर्डर परियोजना शुरू करेगी। नई दिल्ली में एक कार्यक्रम में श्री शाह ने कहा कि इस परियोजना में ड्रोन, रडार, कैमरे और अन्य तकनीकी संसाधन शामिल होंगे। उन्होंने कहा कि सरकार घुसपैठ